हनुमान जी और गुरु रूप सत्संग जी हो फतेह कबूल करना है। वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतेह। भगत वड़ा राजा जनक है गुरमुख माया विच उदासी। जो जितना उदास है उतना ही वड्डा भगत है, जो जितना निराश है उतना ही वड्डा भगत है। किस तो निराश किस तो उदास, संसार तो इस जीवन तो परिवार तो पदार्थों तो। क्यों जो इस जीवन तो उदास नहीं वो परम जीवन की तलाश नहीं करेगा, सवाल ही नहीं पैदा होता। जो परिवार तो उदास नहीं निराश नहीं निरंकार की तलाश नहीं करेगा, नहीं करेगा। जो पदार्थों तो उदास नहीं निराश नहीं परमात्मा की तलाश नहीं करेगा। कितनी गल लाजमी, इस वास्ते उदास होना निराश होना लाजमी। आस्था मन सा सगल ते आगे जगते रहे निराशा। अगर मैं आस्था दी डोरी परिवार नाल जोड़ीए तो परिवार तो मैनु सुख मिल सकता है तो परमात्मा की कुछ भी नहीं। अगर मैं डोरी प्रभुता नाल जोड़ीए तो प्रभु कुछ भी नहीं है। अगर मेरी आस्था का मरकज धन है संपदा है तो धर्म से कुछ भी नहीं है। फिर धन की खातर धर्म छोड़िया जा सकता है, परिवार की खातर निरंकार छोड़िया जा सकता है, इस जीवन की खातर परम जीवन छोड़िया जा सकता है, पदार्थों की खातर परमात्मा छोड़िया जा सकता है। परमात्मा की आंद है कुछ भी नहीं, पदार्थ ही पदार्थ है। निरंकार की आंद है कुछ भी नहीं, परिवार ही परिवार है। मनुख ने जिस दे नाल आस्था की डोरी जोड़ी है बस उसे नाल ही बजे आया है, उसे नहीं जकड़ के रखे। इस वास्ते धन गुरु तेग बहादुर साहब जी ने किस शर्त ला दी बड़ी भारी। जय बिखया सगली तजी सबसे भयो दासों। सबसे भयो सब कुछ विखे आ गया, परिवार आ गया, संसार आ गया, जीवन आ गया, धन संपदा। और फिर सोरठ राग दे शब्द देश भी कहने ना आस्था मन सा सगल त्याग जगते रहे निराशा। धर्म किधरे बच्चियां दी खेड ना समझ लेना, धर्म किधरे समा पास करने का जरिया ना समझ लेना, धर्म किधरे मनोरंजन ना समझ लेना। इत सूली ऊपर खेलना गिरे तो ठहरना है, इत सूली ते खेलना है, इत तलवार की धार ते चलना है। बेशतर लोगां ने धर्म मनोरंजन है या धर्म मनोकामना की पूर्ति का एक जरिया है और कुछ नहीं। कामना से इस करके गुरुद्वारे आ गए उन कोई लोड़ नहीं सी, कामना से पाठ रखा लिया उन कोई लोड़ नहीं सी, कामना से थोड़ा जिया जप किया उन कोई लोड़ नहीं सी। तो मुख्तसर में इस तरह जो उदास नहीं इस जीवन तो परम जीवन की तलाश नहीं करेगा, और जिसके अंदर तलाश नहीं पैदा हुई और जो उदास से निराश नहीं उसे संन्यास कितना पैदा होगा। मैं एक दफा फिर अर्थ दोहरावा, संन्यास संन्यास अपने स्थित हो जाना टिक जाना। मनुख पुत्रां नाल बैठ सकता है, मित्रां नाल बैठ सकता है, पत्नी नाल बैठ सकता है, पति नाल बैठ सकती है, धन संपदा नाल मनुख बैठ सकता है, अखबार नाल बैठ सकता है, किसी मैगजीन
کتاب نال بیٹھ سکتا ہے، منک اپنے آپ دے نال نہیں بیٹھ سکتا. یہی کچھ ہے نا، اس کا مطلب ہے کتاب دے وچ بھی کچھ ہے، اخبار دے وچ بھی کچھ ہے. بلکہ میں تے کئیاں نوں دیکھے اخبار دا اکھنڈ پاٹھ ہی کر رہے ہیں، بار بار پڑھی جاندے ہیں، بار بار پڑھی جاندے ہیں. ہن ٹٹ پڑھ لئی نے خبراں پرے تو بار بار پڑھی جاندے ہیں. منک مطران نال بیٹھ سکتا ہے، دوستان نال بیٹھ سکتا ہے، پروار نال بیٹھ سکتا ہے، پدارتھان نال بیٹھ سکتا ہے، کچھ نہیں. ٹی وی نال بیٹھ سکتا ہے، ٹی وی جو ہے ریڈیو نال بیٹھ سکتا ہے، میگزین طرح طرح دے چاہیے نہیں، یا اخبار نال بیٹھ سکتا ہے، اپنے آپ نال نہیں بیٹھ سکتا. اس کا مطلب سب کچھ دے کچھ نہ کچھ ہے، اپنے بھی کچھ نہیں ہے، کچھ بھی نہیں ہے. تیرے بھی کچھ نہیں، تیرے نال تو اخبار بھی کچھ ہے، تیرے نال تو کتاب دے بھی کچھ ہے. دراصل جتنا اپنے وچوں کچھ نہیں ملیا، اس نو کسے پاسوں بھی کچھ نہیں ملنا، یہ بھی محض کر دیں. پر منک دی ساری کھوج اپنے آپ تو دور جان دی ہے، دوڑ بچ جو اپنے وچ استھت ہو گیا، سوئم وچ استھت ہو گیا. وہ عارف دے شبد ہے سنیاس کتے فلت ہو گیا. پرانا سناتن مت دا طور طریقہ، پہلے 25 سال برہمچاری، 25 تو 50 تک گرستی، 50 تو 75 تک بان پرستی، 75 تو 100 تک سنیاسی. ہوں سنیاس ہو گئے، 75 پیڑ رکھے ہے تو ہوں سنیاسی تے ہو ہی جانا چاہیے، یہ اندر سنیاس پیدا ہوئے. گرمت ان چار آشرم سہمت نہیں ہوئی، چار ورن تے چار آشرم. چار ورن کھتری براہمن شودر ویش، چار آشرم برہمچاری گرستی بان پرستی سنیاسی. اس طرح دی ونڈ منکتا دی اور مانسک اوستھا دی گرو نانک نے نہیں کی تھی. ورن دے نام تے منکھاں نوں ونڈن دی لوڑ نہیں، تے اوستھا دے نام دے تے من نوں وی ونڈن دی لوڑ. تن نوں بھوجن چاہیے تو من نوں بھجن بھی چاہیے، ایک بچے نوں بھی بھوجن چاہیے، ایک بچے نوں بھی بھجن چاہیے. دیکھا جائے گا جی کوئی بڈھا تھوڑی ادو نام جپ لے گا، تو پھر یہ بھی فیصلہ کرو بڈھا ہوئے گا ادو روٹی کھا لے گا، ہوں بھوجن کیا. جی بچے نو بھوجن چاہیے، نواں جنمیا بچہ ہے خود بھوجن نہیں لب سکتا، نہیں لب سکتا، خود بھوجن کی تلاش نہیں کر سکتا. ماں دے دیے دودھ، ماں پلاندی ہے دودھ، ماں پلاندی ہے اپنا دودھ، یا انج کہہ لو بچہ ماں دا بھوجن کرتا ہے. دودھ کی ہے؟ ماں دا خون، ماں دا ماس. بچہ ماں دا بھوجن کرتا ہے، بچہ ماں دا ہی بھجن کرے. یہ اپنا دودھ کہ ماں بچے دے منہ چ پا رہی ہے، تو کیتا ہویا بھجن اس دے کرنا دے چ پا رہے. واہگرو واہگرو دی لوری دے اس دے چ پا لے، اس فضا دے چ جیوے، وہ واہگرو دی لہراں دے چ جیوے، وہ واہگرو دے واتاورن دے چ جیوے. پر سوچیا جائے وڈا ہو جائے گا، پھر دیکھا جائے گا، تو جو وڈا ہوئے پھر ہوں یہ خوراک بھی دین دی لوڑ نہیں، پانی پلان دی کی لوڑ ہے، یہ دودھ پلان دی کی لوڑ ہے. وڈا ہوئے گا دیکھی جائے گی. جنم لیندے بھوجن دی لوڑ ہے، جنم لیندے بھجن دی لوڑ ہے. کچھ عمر تک، سال دو سال تک یا 6 مہینے تک بچہ خود بھوجن دی تلاش نہیں کر سکتا، ماں دین دی ہے. تو بھجن بھی ماں دے دے، ذمہ واری ہے، یہ ماں دی ذمہ واری ہے. اس واسطے اگر کوئی بچہ اگاں چل کے بھجنیک نہیں ہو سکیا،
तो महापुरुषा ने सारी की सारी जिम्मेवारी भी मां से ही सुटी है। ये भी मैं अर्ज करते हैं, मां ने दोषी ठहराया, बड़ा भारी दोषी ठहराया। ये इस वक्त मेरा सब्जेक्ट नहीं है, क्या ये मजमून नहीं है। दोषी मां ने ठहराया, सिर्फ एक कोई पंक्ति कह के मैं आगे चला जाऊं। जिन हर हृदय नाम न बसे हो तिन मात की जय हर बांझा। हृदय च नाम नहीं बसया, बेहतर सी ये मां बांझ रही, बांझ बंजर सुखी करती। ये गोदहरी क्यों हुई है, हद हो गई। ये कोमल हृदय गुरु रामदास जी का और मां ले इतने कठोर शब्द, ये बांझ क्यों नहीं हुई, ये बंजर क्यों नहीं हुई, ये गोदहरी क्यों होगी। इन्हें दूध से पिलाया, बच्चे नु भोजन पे दिता, भोजन नहीं दिता। गर्भ देख भी ये बच्चा मां दे आहार नाल ही आहार कर रहे हैं। तो मैं इस तरह मां दे विचारां तो भी प्रभावित हो रही है, मां दे विचारां तो भी प्रभावित हो रही है। मां का आहार बच्चे का आहार बनता जा रहा है, मां के विचार बच्चे के विचार बनते जा रहे हैं। मैं इतना तो अजे नहीं पता कि अजोकी साइंस की कहती है, हजारों साल पिछे भी चले जाएंगे तो धार्मिक पुरुष, हिंदुस्तान के रहबरी पुरुष, धार्मिक रहबरी पुरुष, गुरु पीर पैगंबर कहते आए हैं, बच्चा भैड़ा है तो 99% समझ लो मां पैड़ी है, मां ठीक नहीं है, गलत है, ठीक नहीं है। फल कौड़े ने ये दरख्त ठीक नहीं है, फल फिक्के ने ये दरख्त ठीक नहीं है, फल बेमैनी ने किसे काम दे नहीं, फल फिक्के फुल बक बके कम ना आवन किसे काम दे नहीं, ये दरख्त किसे कम दा नहीं। औलाद ते फल है और की है, ये फल किसे कम दा नहीं तो मां किसे कम दे नहीं, गुस्सा की मां। मां पढ़ती रही जिन सियास नाल भरियां हुई कहानियां, गंदे दृश्य देखती रही या धन की ही तलाश करती रही, औलाद की फिक्र ना की थी, गर्भकाल के बच्चे की फिक्र ना की थी। तो मैं इस तरह लैला मजनू पैदा होंगे, भगत प्रहलाद नहीं पैदा होंगे, ध्रुव नहीं पैदा होंगे, मनी सिंह नहीं पैदा होंगे, भाई गुरदास नहीं पैदा होंगे। कौन पैदा होंगे ये भी गुरु नानक देव जी तो सुन लो, मजमून नहीं सी थोड़ा जहा जी कह लिया, गुरु ने छिड़का दिता ही इस पास चला दिता है, गुरु जाने। कली अंदर नानका जिन्ना दा अवतार, पुत जनूरा धी जनोरी जोरू जिन्ना दा सिकदार। कलयुग दे इस दौर दे जिहड़ी औलाद पैदा हो रही है, जिन भूत पुत्र पैदा हो रहे हैं, जिन भूत धियां पैदा हो रही हैं, जिन भूत। कली अंदर नानका जिन्ना दा अवतार, जिन भूत पैदा हो रहे हैं और की जिन क्यों जिन भूत पैदा हो रहे हैं, ऐसा क्यों हो रहा है, तो ये भी गुरु नानक दसते हैं। मैं गृहस्थी हाँ और मैं तिया भैन वाला, माफी मैं पहले मंगलमुख में चोट पहुँचाने वास्ते नहीं कह रहे, बाबे की बाणी सामने आ गई है तो वापस मोड़नी औखी हो गई है। इन्नी गल कर कि जिन भूत क्यों पैदा हो रहे हैं, रन्ना होइया बोदियां पुरख होए सैया, सील संजम सुच भन्नी खाना खाज अखाज, शर्म गई घर आपने पत उठ चली नाल, नानक सच्चा एक है अवर न सच्चा भार। रन्ना होइया बोदियां, बोदियां कहने चंचल अपने शरीर की नुमाइश करने दे जुट गई, प्रदर्शनी
نمائش شریر دی، پردرشنی شریر دی، استری دا بہت سارا ورگ اس دے سے جڑ گیا۔ رنا ہوئیاں بودیاں پورک ہوئے سیاد، سیاد شبد فارسی دا ہے، انہیں بھائی صاحب تھوڑے سامنے رکھ رہے سن، شبد فارسی دے سیاد شکاری ہے۔ شریر دی نمائش کرنے دے سے جڑ گئی استری، شکاری بن گیا پرش، وہ دیکھن دے جٹ گیا، دکھان دے جٹ گئی، ایک شکاری بن گیا، ایک نے شرم حیا نو طاقتے رکھ دیتا۔ تیل سنجم سچ بنی کھانا کھاج اخاج، تن اس طرح دی استری پرش دی سنگت ہوے، اس طرح دا پروارک جیون ہوے تو بھگت پرہلاد پیدا ہون گے، منی سنگھ پیدا ہون گے، بھائی گرداس پیدا ہون گے، لیلا مجنو پیدا ہون گے، اور کچھ نہیں ہونا۔ یہ بھی میں عرض کرتی ہوں، اور کچھ نہیں ہوگا۔ اولاد پھل ہے، پھل ٹھیک نہیں، ماں ٹھیک نہیں، درخت ٹھیک نہیں ہے، یہ درخت ٹھیک نہیں ہے۔ کلی اندر نانکا جنہ دا اوتار، پت جنورا دی جنوری جورو جنہ دا سکدار۔ غالباً کوئی تین سال دی گل ہے یا چار سال ہو گئے ہونگے کانپور، ایک 13 سال دا بچہ ایک ماتا لیا میرے کو، ہاتھ جوڑ کے کہنے لگی گہنے جی تسی نال رکھ لو، تھوڑے نال بتھیرے اور چل دے نے، انو رکھ لو۔ میں کہ چل دے تے بتھیرے نے، پر اس دی عمر بڑی چھوٹی ہے، گھٹ تو گھٹ انو میٹرک تے کرا لو، 10ویں پاس تے کرا لو، پھر اگر ایک کتھا واچک بننا چاہتا ہے، گربانی پڑھنا چاہتا ہے، تو میرے کو جتنا سما ہوئے گا محنت کران گے۔ اگر اس دا شوق ہوئے گا تو سفل ہو جائے گا، اس دا شوق نہیں ہوئے گا تو میں حد جوڑ لوں گا۔ مینو کہنے لگے گہنے جی کتھا واچک نہیں بنانا، تو میں تو پھر میرے نال کادے لئی بھیجنا ہے، کسی سکول دے چپاؤ۔ کہنے لگا کانپور دے سارے سکولوں چ کٹ دیتا گیا ہے، کیوں؟ لڑتا ہے، جھگڑتا ہے، چھوٹی چھوٹی گل تے چاقو کٹ لینا ہے۔ تے مسلمانوں کا ایک سکول سی اسلامی ہائی سکول، اتے داخل کرایا سی تے پرنسپل نو چاقو دکھا بیٹھا، انہوں نے بھی کٹ دیتا ہے۔ جڑے گردوارے دے اندر سکول چلتے ہیں وہ داخل نہیں کرتے، گورنمنٹ سکول تو کٹ دیتا گیا۔ ایک اسلامیہ سکول سے اتنے داخل کرایا، اتنے چاقو دکھا بیٹھا، اتنے ہی کٹ دیتا ہے۔ کہ روز گھر کے گلے آتے ہیں، کسی نو مارتا ہے، کسی نو کچھ کر بیٹھتا ہے، کسی نو کچھ کر بیٹھتا ہے، سارا محلہ پریشان ہے، اسی بھی بڑے دکھی ہاں، تسی نال رکھ لو۔ میں کہ حد ہو گئی، جیڑا بھوت تھانو چمڑے ہے مینو چمڑنا ہے، یہ تو جن بھوت ہے۔ جیڑا سارے محلے نو چڑھیا ہوا ہے چمڑے ہوا ہے مینو چمڑنا ہے، تے میرے نال بیچارے جڑے 10-20 بندے رہتے ہیں انہوں چمڑے گا، اور کی معاف کرو، میں تو میں نہیں رکھ سکتا، یہ بھوت پیدا کیتا ہے تے سنبھالو، جن بھوت پیدا کیتا ہے تے تی جنوری جورو جنہ دا سکدار، پتر تے جن بھوت پیدا ہو رہے ہیں، تیاں بھی، تیاں بھی ماں دے آہار دا بچے دا شریر بنتا ہے، ماں دے وچار نال بچے دا من بنتا ہے۔ کتنی گل ہے، یہ تو حقیقت ہے، کس سچائی ہے۔ بچہ آہار خود لب نہیں سکتا، ماں نو دینا پہ دودھ ماں پہ لانے گی، یہ بچہ اجے ربی وچار بھی نہیں جا سکتا، اجے جب تک نہیں کر سکتا، یہ تو اس کی زبان میں بولنا بھی نہیں سیکھے گا۔ تو ماں بولے صرف 10 منٹ بولے واہے گرو واہے گرو، اس دھونے رچ تو بچہ اگر سو جائے، اس دھونے رچ
تینو چنگے وچار مل دے چنگیاں لہراں مل دے ایک چنگی فضا دے بیٹی پیا تے تے اج ماں کول سمائی کوئی نہیں پیو کول سمائی کوئی نہیں اتنی گل سپشٹ ہے آہار اس جمدے بچے نو ماں دا ہی ملتا ہے گرب دے بھی آہار ماں دا ہی ملتا ہے جو ماں آہار کر دیے وہی بچے دا آہار جو ماں سواست لین دیے وہی بچے دے سواست جو ماں پانی پی دیے وہی بچے دی پیاس پوری کر دیے انہوں ستنتر روپ دے چلیں گے دھرتی تے جنم ہو گیا کک نو چھوڑ بیٹھا ہے تو ہوں بھی ماں ہی پانی پلائے گی ماں ہی دودھ پلائے گی ماں ہی آہار دے رہے گی کہ جی ماں ہی آہار دے گی تو ماں ہی وچار دے رہے گی گرو نانک نے اس سدھانت نو بڑے گہرائی نال لے ہیں بچہ پیڑا ہے جن بہت ہے تو ماں جیڑی ہے بودی ہوئے گی اور کی چنچل ہوئے گی اور کی شریر دی نمائش میں جڑی رہی ہوئے گی پدارتھ کی پسی رہ گئی ہوئے گی اور کی اپنی ذمہ واری نہیں نبھائی پھل پھیکا ہے درخت کسی کم دا نہیں اولاد پیڑی ہے کہ ماں ٹھیک نہیں ہے ماں نے ذمہ واری نہیں نبھائی ٹھیک نہیں نبھائی خیر یہ تیرے وچکار پر کرنا آ گیا ایک بچے نو بھوجن چاہیے بچے نو بھجن چاہیے جوان نو بھوجن چاہیے جوان نو بھجن چاہیے بڈھے نو بھوجن چاہیے بڈھے نو بھجن بھی چاہیے تو بھوجن تو ہر عمر اس منوک کر لینا ہے ہر عمر کے چاہیے منگ بھی کرتا ہے بھجن نو بھول جانا ہے بالکل بھول جانا ہے بچہ بھی بولے ہے جوان بھی بولا ہے بڈھا بھی بولے ہے بڈھے بھی گردوارے تاش کھیلنے واسطے آتے ہیں سندر گٹکا پڑھنے واسطے نہیں آتے بانی پڑھنے واسطے نہیں آتے پچھلے سال میں لندن دے سی برمنگم دے کیرتن ہونا سی تو 6 بجے جیسے بند سجن جان لگے نا تو کدھر سیوا دار گردوارے کا کہیں لگا تین راگی جتھے آئے نے کیرتن ہونا ہے مسکین جی آئے نے کتھا کرن گئے رک جاؤ کہندے انہوں نے یہی کچھ کرنا ہے اور کی کرنا ہے یہ ہوندا ہی رہندا ہے یہ ہوندا ہے چلے گئے پھر آئے گردوارے کے چلے گردوارا اس لئی نہیں جو کچھ تھی کر لے گرو دوارے ہوئے سو جی پائے ایک دوارے دوئے اچھا ہوئے بچے نو آہار مل نہیں سکیا جوان نے آہار لبیا نہیں بچے نو آہار مانے نہیں دیتا بڈھا آہار کر نہیں سکیا لب نہیں سکیا تو لبنا پائے گا کرنا پائے گا جپنا پائے گا سننا پائے گا ایک بچے نو بھوجن چاہیے بچے نو بھجن چاہیے جوان نو بھوجن چاہیے جوان نو بھجن چاہیے بڈھے نو بھوجن چاہیے بڈھے نو بھجن چاہیے سوادلی تو سادلی بھوجن عمر دے ودیاں لبدا ہے بھجن دی رچی کوئی کارن اس جیون تو یہ اداس نہیں نراش نہیں ہے سنسار تو اداس نہیں نراش نہیں تھوڑے دن ہوئے مینو ٹورانٹو سے ایک سجن ملیا کہندا گئے جی ہم تھکے ہوئے آنے ہیں گھر پہنچ رہے ہیں پریوار نو دیکھ کے سارا تھکیوا لے جانا ہے تو میں کہ پریوار نو دیکھ کے تیرا سارا تھکیوا لے جانا تینو نرنکار کتے چیتے آنا ہے تیری زندگی کا مرکز تے پریوار ہی بن گیا اور کی نہیں سب تے بھیو خدا جتنے چر تک منک سب تو اداس نہیں جتنے سوکھے ڈنگ نال میں کہہ رہا کہ کھیڈ اتنی سوکھی نہیں ہے اتنی سوکھی نہیں ہے کارن جتنی موٹی عقل کا منک ہوئے گا اتنی اس کے لیے دنیا مہان ہوے گی جتنی باریک عقل کا منک ہوے گا چھیتی اداس ہو جائے گا جلدی اداس یہ بھی میں کر دیا ایک دو ادارن میں تھوڑے سامنے رکھا
उस तो बाद मैं अगे वदा ते मैं टेक बनाइए धन गुरु गोबिंद सिंह जी महाराज के महावाक नूं। रे मन ऐसो कर सने आसा बन से सदन सवै कर समझो मन ही माहे उदास। उदास हो जा मन दे तल ते निराश हो जा ताकि तेरे अंदर सन्यास पैदा हो। तू सन्यासी बन जा कि थोड़ा जिहा दौरा भी दें रिपीट भी कर रहे हैं पुराना सनातन मत इस गल नूं ते मन लै। उदास होए बिना निराश होए बिना परमात्मा की तलाश कित्थे ईश्वर की तलाश कित्थे। संसार ही सब कुछ है तो परमात्मा कुछ भी नहीं है। पदार्थ ही सब कुछ ने तो रब कुछ भी नहीं है। परिवार ही सब कुछ है तो करतार की मैंने रखना है। अपना घर ही सब कुछ है तो गुरु का घर की मैंने रखना है। कुछ भी नहीं कि जीवन ही सब कुछ है तो परम जीवन की है। कुछ भी नहीं इन्नी मैं अर्थ कर दें साहब कहने ने जितने चिर तक उदास ते निराश नहीं सन्यास कहते जितना मोटी अकल का मनुख होगा उदास नहीं होगा निराश नहीं होगा बोर नहीं होगा। पशु बोर नहीं आते पशु बेचैन नहीं आते ये भी मैं अर्थ कर दें क्योंकि अकल ही देनी नहीं है। इतनी बारीक सोचनी नहीं है उन्होंने तो मोटी अकल सिर्फ पशुओं को नहीं आती बहुते मनुखों को भी आती ये भी मैं अर्थ कर रहा सिर्फ पशुओं को ही नहीं आती मोटी अकल मनुखों को भी आती। एक मनुख मैं थोड़े सामने रखा इतिहास के उसका नाम है हिंदुस्तान दे जिसने मुगलिया सल्तनत की बुनियाद रखी बाबर ते हिंदुस्तान दे जिसके नाल मुगलिया बादशाहत खत्म हो गई बहादुर शाह जफर पहला मुगल सम्राट बाबर आखिरी मुगल सम्राट बहादुर शाह जफर दोहां दे जमीन आसमान का फर्क है जमीन आसमान का। और ध्यान नाल सुनना बाबर कहता है रोजो नो बहारो में व दिल रुबा खुश बाबर ब ऐश कोश के आलम दोबारा है। हर दिन नवी रौनक चाहिए नवा रूप नवा रंग नवा रस। दुनिया इतनी रंगीन है उदास होने की की लोड़ है निराश होने की लोड़ है की लोड़ है। नित नवियां मौजां नित नवे रंग नित नवे रूप नित नवा रस रोजो नो बहारो में व दिल रुबा खुश बाबरब ऐश कोश के आलम दोबारा है। कि दुनिया फिर नसीब होगी इन्नी महान दुनिया ते आलम फिर लभेगा इतना महान आलम इतना रंग इतना रूप इतना रस। उदास होने की की लोड़ है निराश होने की की लोड़ जितनी मोटी अकल उतनी दुनिया रंगीन। जब दुनिया ही रंगीन है तो कौन उदास होवे सब ते भयो उदास कौन उदास होवे क्यों उदास हो। धन गुरु गोबिंद सिंह जी महाराज के बोल नो किस तरह मान लीए बन से सदन सवै कर समझो मन ही माए उदासा। सनातनी मत जंगल दे चले जाओ उजाड़ दे चले जाओ जोगियां का कहना उजाड़ दे चले जाओ ताकि मन उदास हो जाए और सब कुछ उजाड़ दिखाई दे मन उदास हो जाए। गुरु गोबिंद सिंह जी महाराज कहने उजाड़ दे जाके उजाड़ नो वेख के ते मन नो उदास करना वक्त बर्बाद करना है घर ही उजाड़ समझ की गए तेरे कर दे। बन से सदन सदन घर बन जैसा और है कि सवै कर समझो ते घर जो कुछ भी है बन जैसा ही समझ उजाड़ जैसा ही समझ की गए तेरे कर दे। बन से सदन
तब ऐ कर समझो कारण ही उजाड़ जैसा समझ और कारण जो कुछ है सब कुछ उजाड़ जैसा समझ। मन ही माने उदासता उदास हो जा मन देखा। धन गुरु गोबिंद सिंह जी दियां सी सिर्फ तीर तलवार दियां गल्लां सुनाईयां, उन्हां दे कलम दी गल नहीं कीती, उन्हां दी शांति दी गल नहीं कीती, उन्हां दे राज योग दी गल नहीं कीती, उन्हां दे परमात्मा प्रकाश दी गल नहीं कीती। दुनिया नूं भी कुछ भुलेखा लग गया गुरु गोबिंद सिंह बारे। मैं देखिया कुछ थावां ते साडे सहिदारी गुरु नानक का प्रकाश उत्सव मनाते हैं, गुरु गोबिंद सिंह का नहीं मनाते हैं।